0: نمسی پریاش رو تاو ممیناباد زلی که چیل دخترون گند میان تراشی پریاتان فورام اور پردرشانی خطلون سبیتاون اور یتراون که دهرتی کا آیو جنگ کیا گیا اور اس کے بارے میں ہم آپ کو ایک ریپورٹ پیش کریں گے ہمارے ساتھ رہیم इस अंतर्राष्ट्रीय कार्यक्रम में दुनिया के 20 से अधिक देशों के प्रतिनिधियों ने भाग लिया जिसमें उज्बेकिस्तान किर्गिजिस्तान कजाकिस्तान रूस चीन जनवादी गणराज्य और तुर्किया शामिल है इसके अलावा पर्यटन कंपनियों के प्रतिनिधि निवेशक राजनीतिक मिशनों के सदस्य अंतर्राष्ट्रीय संगठनों के प्रतिनिधि तथा विकास सहयोगी भी इस आयोजन में उपस्थित रहे ये फोरम पर्यटन क्षेत्र में अंतर्राष्ट्रीय सहयोग को बढ़ावा देने निवेश आकर्षित करने तथा लोंग क्षेत्र के समृद्ध ऐतिहासिक सांस्कृतिक और प्राकृतिक पर्यटन क्षमता को वैश्विक स्तर पर परिचित कराने के उद्देश्य में आयोजित किया गया फोरम के दौरान पर्यटन क्षेत्र के विकास से जुड़े महत्वपूर्ण मुद्दों सहयोग की संभावनाओं तथा नए निवेश अवसरों पर प्रतिभागियों द्वारा व्यापक चर्चा की गई फोरम का एक प्रमुख भाग अंतर्राष्ट्रीय पैनल सत्र थे जिनमें विशेषज्ञों और जानकारों ने पर्यटन उद्योग से संबंधित समसामयिक चुनौतियों और अवसरों पर विचार विमर्श किया चर्चाओं का मुख्य विषय डिजिटल पर्यटन और कृत्रिम बुद्धिमत्ता रहा जिसके अंतर्गत आधुनिक तकनीकों के माध्यम से पर्यटन सेवाओं को अधिक प्रभावी सुलभ और आकर्षक बनाने के उपायों पर चर्चा की खतलोन क्षेत्र के युवा एवं खेल विभाग के प्रमुख रमाजोन नसरुद्दीन जोदा ने इस कार्यक्रम के आयोजन के संबंध में अपने विचार इस प्रकार व्यक्त किया है
1: شورابینی که بخاطر تبادل تجربه
0: یه آیوجان جیسی انباغون که آدم پردام پرتکون کو اکرشید کرنی تا تانتراشی سنگتانون ارسخانی پرشاستن که بیش سیو کو صدریر بنانی که اودیشیا سی آیوجید کیا گیا تھا ایک بار پھر یہ سید کرتا ہے کہ آج خطلنگ شیطر میں پریاتن وکاس کے لیے ویاپا کافسار پلاتی سب سے متوپورم بات یہ کہ پریاتن شیطر کی ادھار بہت سنرچنا کو مضبوط کیا گیا ہے پیشش روح سے خوطالون، دشرام خالون اور آنیا پریاتن سویدہوں میں انوکول پرستیتیاں وکاسیت کی گئی ہے جس سے پریاتکوں کے لیے آرام دایک وطاوران سنشچیت ہوا ہے اسی پرکار کے سویدہائین اور انوکول پرستیتیاں یہ افسر پردان کرتی ہے کہ پریاتن سے سمبندیت ایسی انتراشری ستر کے فورام اور کریکرام سفلتا پورواک آیوجیت کیے جائیں تتھاک شیطر کی پریاتن کشمتا کو ویشویک ستر پر اور ادھیک प्रभावी ढंग से प्रस्तुत किया जा सके

نو سی پاری سنوالو یادلانا ہے کہ آپ سن رہے ریڈیو آواز تاجک اور اب ہی ہم نے طے کیا کہ آپ کو تاجکستان گنرجا اور اسلامی گنرجا پاکستان کے بیچ میتری پورن سامبان کے بارے میں پرستاو کریں گے ہمارے ساتھ رہے تاجکستان گنرجا اور اسلامی گنرجا پاکستان کے بیچ میتری پورن سامبان تتھا سہیوگ تاجکستان کی سوتنترتا پر اب کے بعد ثابت ہوئے اور آج یہ ایک مضبوط ایون ستھائی سجیداری کا روپ لے چکی ہے۔ پاکستان ان پہلے دیشوں میں سے تھا جس نے تاجکستان کی سوتنترتا کو مانیتا دی اور اس کے ساتھ رجنا ایک سامبان ثابت کرنے کی پہل کی۔ دونوں دیشوں کے بیچ رجنا سامبان 6 جون 1992 کو ثابت ہوئے تھے۔ تب سے لے کر آج تک राजनीतिक आर्थिक व्यापारिक सांस्कृतिक शैक्षिक और ऊर्जा क्षेत्रों में सहयोग निरंतर विकसित होता रहा है। पिछले 3 दशकों में तजिकिस्तान और पाकिस्तान ने अपने द्विपक्षीय संबंधों को मजबूत करने के लिए अनेक समझौतों और सहयोगी ढांचों का निर्माण किया। दोनों देशों के राष्ट्राध्यक्षों की उच्च स्तरीय दौरे आधिकारिक बैठकें और विभिन्न क्षेत्रों में हस्ताक्षरित समझौते आपसी संबंधों को